نماز پڑھن تو بعد سماپتی تو بعد نواب کہن لگا سب گلاں ہی گلاں نے، رام ایک ہویا اللہ ایک ہویا، تسی کیا سی ساڈے نال نماز پڑھو گے تسی تے نہیں پڑھی؟ مہاراج کہنے لگے ساڈا وعدہ سی تیرے نال نماز پڑھنی سی، تیرے نال مل کے گھوڑے نہیں خریدنے سن، تو تے کابل دے گھوڑے پیا خرید رہا، اپاں گھوڑے نہیں خریدنے، اپاں تے نماز پڑھنی سی، ساڈا وعدہ اے سی تیرے نال نماز پڑھنی ہے، تیرے نال گھوڑے نہیں خریدنے، تو گھوڑے خریدا پیا سی کہ نماز پیا پڑھدا سی؟ حیران ہو گیا نواب، نماز پڑھدا گھوڑے پیا خریدا سی، کوئی مندر دے پوجا پاٹھ کردے اپنے گھوڑے خریدا، کوئی گردوارے بیٹھا کتھا کیرتن سندے پاٹھ کردے اپنے اپنے گھوڑے لوگ خریدتے، کون گرو نال جڑتا؟ سب اپنے اپنے گھوڑے خریدتے، اپنی اپنی گلوں چ الجھے ہوئے ہوتے، اپنے اپنے جھمیلیاں دے پھسے پے ہوتے، کدی کدائی کوئی پرش پربھو کی استتی دے جڑے؟ ہوں اتے پرشن پیدا ہوتا ہے، وہ ہاتھ کہڑے نے پھر جڑے سیوا کرتے ہیں، وہ پیر کہڑے نے جڑے چل پیندے، وہ زبان کہڑی، وہ اکھاں کہڑیاں نے؟ گرو نانک نے انہاں دا خلاصہ کیتا ہے، بھے کے چرن، منکھ دے اندر سماج دا ڈر ہے، قانون دا ڈر ہے، لیکن پرماتما دا ڈر نہیں۔ صاحب کہنے ٹنڈا ہے دے کول ہاتھی کوئی نہیں، پرماتما دا تے ڈر ہی نہیں، سماج تو ڈردا ہے، قانون تو ڈردا ہے، رب دا تے کوئی ڈر ہی نہیں، پرماتما دا واقعی ڈر نہیں۔ دیکھو گولک نو بھی تالے لائے نا، تین تین چار چار لائے نا، یہ مطلب چوری دے اتنے بھی ڈر ہے۔ کئی دفعہ ایسا دیکھے اگر ٹکٹاں تے جوڑے نہ رکھو تو پیری ننگی جانا پہنتا، کر جوتیاں بھی نہیں لگتی۔ کوئی رب دا ڈر تھوڑی، قانون تو ڈردا ہے، پولیس تے نہیں دیکھ رہی، سماج تو ڈردا ہے، دنیا تے نہیں دیکھ رہی، پرماتما تو نہیں ڈردا جو ہر جگہ دیکھتا ہے۔ پیکت سنت سدا ہے سنگے، میں مورکھ جانے ہاں دوری، سدا ویکھدا، بھے کے چرن کر بھاؤ کے، پیر بھاونا دے بنا، بھاونا شبد دو اوستھاواں تو بنتا ہے، پریم تو تے بھروسے تو، جس تے بھروسہ ہے اس نال پریم ہے، جس نال پریم ہے اس تے بھروسہ ہے۔ کئی دفعہ بچے نال پریم تے بڑا ہے پر بچے تے بھروسہ نہیں، وہی ہر گل تے بھروسہ سی تھوڑی کر دیں، بچہ بچہ بھروسہ نہیں ہونے واسطے۔ کئی دفعہ کسی تے ساڈا بھروسہ تے پکا ہے بھائی بندہ قابل اعتبار ہے، بھروسے ہی ہو گئے، اس تے بھروسہ کیتا جا سکتا ہے، پر وہ کوئی پریم کا سمبند ہی نہیں، صرف بھروسے ہی ہو گئے۔ بھروسہ تے پریم جب دونوں کٹھے ہوندے نے انہوں کہندے نے بھاونا، کر بھاو کے ہاتھ بنا بھاونا دے، پیر بنا پہ دے، پرماتما دا بھے ہوئے پیر غلط پاسے نہیں جان گے، پرماتما دی بھاونا ہوئے ہاتھ غلط کرن گے بھی نہیں۔ بہ کے چرن کر بھاو کے لوئن سرت کرے، اکھاں بنا گیان دیاں سمجھ دیاں، سرت دے تے ارتھ سمجھ دے، سمجھ دیاں اکھاں بنا، لوئن سرت کرے، نانک کہے سیانیے ایوں کنت ملاوا، اس طرح ملاوا۔ اقبال کہندے نے دلے بھی نام بھی کر خدا سے طلب، کہ آنکھ کا نور دل کا نور نہیں، دلے بھی نام بھی کر خدا سے طلب، کہ آنکھ کا نور دل کا نور نہیں، علم میں بھی سرور ہے لیکن یہ وہ جنت ہے جس میں حور نہیں۔ ٹھیک ہے گیان باہر دا اکشے گیان، وہ دے چ بھی کوئی گل ہوے گی پر رس تو ہی نہیں ہے، کچھ بھی نہیں، گیان تے انبھو ہی ہوتا ہے جو اندروں جنمے تے اندر دی دنیا نو بدل دے وے، انبھو پرکاش۔ لوئن سرت کرے نانک کہے سیانیے ایوں کنت ملاوا ہوئے، جتنے چر تک سمجھ دی اکھاں نہیں نے، گستاخی معاف نیتر ہی نے،
भावना नहीं है ये टुंडा है, पै नहीं है ये लंगड़ा है, अमृत वेले उठ के जपदा नहीं है ये गूंगा है, ये गूंगा है। परमात्मा दी बाणी गुरु दे बोल सुन लगे अंदर उत्साह नहीं पैदा होता है, बहरा है ये कितने सुनता है, ये बहरा है। महाराज कहते ने रोहला टुंडा अंधला क्यों गल लगे दाए, पहला पातशाह वाक सतगुरु नानक देव जी महाराज का वाक, रोहला टुंडा अंधला क्यों गल लगे दाए, जो लंगड़ा है टुंडा है अंधा है बहरा है गुंगा है इनू परमात्मा कितों नसे। अंग अंग भंग रंग रूप कुलहीन दी, बच्चे कुल अंग नहीं ने, हाथ है न कुछ नहीं कर सकता, जबान है नहीं बोल सकता, सहजे सहजे इसनु भोजन मिलता है, दुध मिलता है, खुराक मिलती है, एक दिन इसके हाथों च ताकत आउंदी कुछ करन लगता है, एक दिन इसके पैरों च बल आ जाता है चलन लग पैंदा है, एक दिन कुवत ए गोयाई मिल जाती है बोलन लग पैंदा है। शरीर दे सारे ज्ञान इंद्रे कर्म इंद्रे काम करन लग पैंदे ने भोजन की शक्ति नाल, विकास सारा भोजन ते खड़ा है। रोज रोज भजन कीता जाए अमृत वेले उठ के, हर अमृत वेले वत्ते का भेजिया भगत खाए खर्च रहे निखुटे नाई, वाहेगुरु वाहेगुरु जपदिया जपदिया एक दिन वाहेगुरु दिखाई देने लग जाता है, एक दिन उसके बोल चारों पासे सुनाई देने लग पैदा है, एक दिन उसका दामन हथां दे आ जाता है, एक दिन ऐसा महसूस होता सी कि परमात्मा की गोद च बैठे हैं। ये सारी तौफीक मिलती है भजन नाल, जैसे शरीर का सारा बल की है भोजन, भोजन ना मिले कोई इंद्रा विकसित नहीं होएगा, मनुख का शरीर मर जाएगा, पर भजन रोज रोज ना होवे वो अखां नहीं मिलनगियां जो परमात्मा नूं वेख सकदे हैं, वो कन भी नहीं मिलनगे जो सुन सकदे हैं, वो जबान भी नहीं मिलेगी जो भजन का रस माण सकती है। ये भी मैं अर्ज करते हैं, भोजन की बुरकी मुंह ते रख रहे हैं स्वाद आ गया, वाहेगुरु वाहेगुरु जपदिया रस नहीं आया, क्यों अजे जबान दे चो तौफीक नहीं है, वरना वाहेगुरु आखण का भी अपना रस है, जिन्हों वाहेगुरु आखदिया रस आवे साहब कहते हैं परमात्मा उदी रसना ते वसे है, प्रभ जी वसे साध की रसना नानक जन का दासन दसना, वाहेगुरु ते इहदी जबान ते, क्यों ये वाहेगुरु आखदा है रस नाल वर जांदा है, ये बाणी जपदा है रस नाल वर जांदा है, बाणी ते इहदी रसना ते वस गई, नाम ते इसकी रसना ते वस गया, जिन्हें चिर तक वाहेगुरु वाहेगुरु आखदिया रस ना आवे अजे वाहेगुरु रसना ते नहीं वसया, ते जितने चिर तक रसना ते नहीं वसया अखां नाल दिखाई भी कुछ नहीं देगा, परमात्मा ने दिखाई देगा संसार दिखाई देगा, कन्ना नाल सुनाई भी नहीं देगा, पहले गल रस दी है, भोजन पहले जवान दा रस बनता है, खून बाद दे च बनता है, मांस बाद दे च बनता है, हड्डियां दी ताकत बाद दे च बनता है, इंद्रियां दी शक्ति बाद दे च बनता है, रस पहले, भोजन की बुरकी का रस आ गया स्वाद ते पहले आ गया, हुण सहजे सहजे ये बुरकी पचेगी, पच के खून बनेगी मिंज बनेगी मांस बनेगी शरीर की ताकत बनेगी, वाहेगुरु आखदिया जब रस आ जाए तो समझ लेना वाहेगुरु रसना ते दिवस है, अजे रूहानी शक्ति नहीं है, अजे अखां दे च भी तौफीक नहीं है कि प्रभु नूं देख सकन, अजे ये सिलसिला विकसित होवेगा, पर इतनी गलती स्पष्ट हो गई जबान ते, ये पहला कदम है, बाणी पढ़ रहे हैं कोई रस नहीं है, वाहेगुरु वाहेगुरु जप रहे हैं कोई रस नहीं है, अजे रसना ते भी नहीं वसे, अजे हनोज दिल्ली दो रस, रूहानी बल रूहानी शक्ति अजे वेखना उस प्रभु नु सुनना समझना अनुभव प्रकाश उते लंबी गल है, अजे ते आखदे हैं रस भी नहीं है, प्रभ जी बसे साध की रसना, जैसे रस आन लग पैंदा है रसना ते प्रभु वस जांदा है, ते रसना दे च बरकतां आ जांदियां, बोलां दे च बरकतां आ जांदियां, एक दिन हत्थां च बरकतां आ जांदियां, जपदिया जपदिया एक दिन कदमां दे च क्रांति आ जांदी है, ये सब कुछ जपदिया जपदिया हुंदा है,
ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਐਸੇ ਵੀ ਹੱਥ ਨੇ ਬਿਲਕੁਲ ਬੇਬਰਕਤੇ, ਜੇ ਉਹ ਕੰਚਨ ਨੂੰ ਹੱਥ ਲਾਵੇ ਖਿਉ ਸਹਿਤੀ ਰਲ ਗਿਆ, ਸੋਨੇ ਨੂੰ ਹੱਥ ਪਾਉਂਦਾ ਮਿੱਟੀ ਹੋ ਜਾਂਦੀ, ਬਣਦੇ ਹੋਏ ਕੰਮ ਨੂੰ ਹੱਥ ਪਾਉਂਦਾ ਡੈ ਡੇਰੀ ਹੋ ਜਾਂਦਾ। ਪਰ ਐਸੇ ਵੀ ਹੱਥ ਨੇ ਮਿੱਟੀ ਨੂੰ ਛੂੰਹਦੇ ਨੇ ਸੋਨਾ, ਵਿਗੜੇ ਹੋਏ ਕੰਮ ਨੂੰ ਹੱਥ ਪਾਉਂਦੇ ਨੇ ਸਿਰੇ ਚੜ੍ਹਦਾ। ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਹੱਥਾਂ ਚ ਬਰਕਤ, ਪੈਰਾਂ ਦੇ ਸੱਤਿਆ। ਇਹ ਤਾਂ ਹੁੰਦਾ ਜਦ ਪਹਿਲੇ ਬੋਲਾਂ ਚ ਬਰਕਤ ਆ ਜਾਏ, ਪ੍ਰਭੂ ਦਾ ਨਾਮ ਰਸਨਾ ਤੇ ਟਿਕ ਜਾਏ, ਸਾਹਿਬ ਰਹਿਮਤ ਕਰਨ ਬਖਸ਼ਿਸ਼ ਕਰਨ, ਇਹ ਸੌਗਾਤ ਸਾਡੀ ਝੋਲੀ ਚ ਪਵੇ ਤਾਂ ਕਿ ਇਸ ਪਰਮ ਆਨੰਦ ਨੂੰ ਅਸੀਂ ਮਾਣ ਸਕੀਏ। ਇਤਨੀਆਂ ਵਿਚਾਰਾਂ ਪ੍ਰਵਾਨ ਬੁੱਲ ਚੁੱਕ ਦੀ ਸ਼ਮਾ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ।